0: और इसी के साथ धरती आकाश का आज का ये अंक यहीं संपन्न होता है। कार्यक्रम के प्रस्तुत
1: जो दहलीस दुरूद सलाम पर शिरवंदगान एसीस बरनामा ये सूब गाइये मा दर सात नौ वा सीधे गई हिन बराबर बा सात हफ्तों सीधे गई तेहरान इला सात याद हिन बराबर बा सात नौ तेहरान पक्ष में शवत इनक बख्शे फारसी ये बरूर मर्दी आकाशवाणी बरनामा सूब गाइये खुदरा दर موج کوتا در ردیفائی 5180 کلو ہرز پخش میں کنات برنامہ یہ صبح امروز مائے بارتاس آزیا کا ہنگین دی اخبار ہندو جہان ترانہ فارسی تفسیر روز گفتار امروز برنامہ یہ اسپوٹ لائٹ یک ترانہ فلم ہندی ترانہ آئیے یک فلم ہندی اخبار جہان متراخر خلاصہ یہ اخبار انجا دہلیست شنگا ندی برنامہ صبح گاہرا بایا کہاں گے ہندی شروع میں کنویں